0: Spotlight.
1: Lelintin kaina tuli beka ke spotlight degree san kanan gasta chule talani spotlight degree nanga tene manre ga zoskyo chongste eta na phala tene viksit bharat grantee for rozgar and ajivika mission gramin juste tene ngata ming bol juste tene tena zoskyo mamang poji chongste no te kana kazam shik ngata labas pagona phantos yongchi zeno mixal jate gamin pagona tes kola tiwa choche sefia tene gamir argel das kungle panchayat inspector chewang dorje ajua pulpin tene changma sangana degree mina nge panchayat inspector chewang dorje le angina tus pings te tene is kola juche sefia changma sangola tukje chechin yangga su jin chang dorje le tene chang dorje le ta mandre ga ngata na zoskyo khongs te tene viksit bharat guarantee for rozgar and ajivika mission gramin juste te tene ta teams pina guja khongs no te olagle na khongs te no tene ngata san kalan ga zangi na te omola jang tene mandre ga nang tene dakhsi ngata e team so me na chi so so jigot ka chi inok te jigang ho na guju zat na ngle
2: samasang na tene ngata london ka ay tene chi ka jote ho na jule khongche se gi san bo jote ta nere ge nang iske na te ta na ta nere ge na ta sna la ngata chi ta na tene ni je la chi so na bo lo chi ge na ja ge ma ne ta to ba ma ngol tene dakhsang na ta te tene gi ze ge ta tene ge ka ne swat te ngen ang ichu ta ma ja so sa ngol ngol ni te ngol ta ta se chok pora ngata ina
1: tan
2: to sin mo du ge ne ina ngata ek sin ne ta i tu nere ge sang sna la chi ngata in gamil gel ges chaju ni pala chi ju na tene i minas na tene yul na i last sepe de last tan ses for de ngata chaju ni tene chi tung ge tuk chu ji ni pala tene ngata rawang song til no ni chu ji la ko ni chu ji pala tene ngata i go ka chaju ri khanda gomen so so ju so se
1: go
2: ko zu zu zu zu zu zu zu zu zu sawa rozgar yojana se kanata ngata rgs ois kanata ngata scheme jupen ka banata ngata phech ngata la si la cha ta ten te pa ngata ne ta to so si ngata ta pe na te ne ne te ni stong ni shu ni ka ji ma ta ni yo ka pe na te ni stong ne na ma ta ngata ne re ga ek pu chunga za ke wala le
1: kasa
2: te na te ne ek pu chunga ta ngata government ne bilkul kamu chus ke wala ki ngata ni gamu ne kanate tong pa re re na nga tong pa re re te ne jar ke las pa ta ताचेस पतिन गोंदमे खाप कोते बिल्कुल मदा आज जस्ट देर हो जाले तने कनो आते न ता लो इश्यूज नि पर मेरे गा मता दुले न तरो जा
1: कस तेन छम बजले ता नरे का ला ता सम ता जोस्कर खंगस ते नंग ते नंग ना फंतोख चिक चिक ता नालर जग ग्या मेने न ता छपि थोबा मे तिन ता सर ग्या न इश्यूज ता ना टॉपचेस पो ता कन नंग जिन ने मन गमु पाजी गा वंगचा चोक्सि न होला ले जग ग्या लोचिक की कोरी न टॉपचेस पोंगले ता दि नंग न ता ची फंतोख जिक टॉपचेस जिन ची रिग न ता गुजा योंग चेस जिन छम बजले
2: ता नरे के ना छम तंग छलो नरे के जिला ता ता बीबी जी राम जी बता ले इसे भारत ग्रांटेड फॉर रोजगार एंड आजीविका मिशन ग्रामीण जी जो पास कर मस्त ता इन ना कोरोना न्यू बुक यूसेस ने को ने विकसित भारत ता संग विकसित भारत तो ने ता सुरु ने ते ने ता मिल जी बोलते ते मिल जी बोलते एम जी बोलते के कि निस्तो जी जी जदुन सा पे ता ते ने क्या कर बके ते ना यरगे से ने यूज कर किया ला ते ते ने डेल ते ने ता ते ने тэ гэргэсэн юу л гүйч үсэс бид нэг та лас мана гэгэд эсвэл гэмүүл цаг нам цаг гэргэс мисэт цаг нада мана юу гэгэ бо яргэс ачаа мана гоо тань нэг гэн цаг нада чи чиг нэрэг нэг кога ман цагат итэнэ шэт покет нам миу лас на тан цаг гэж юу соле
1: оле
2: мата юу гүн мата лапаа нэ юу л дүкан мана гэнэ чи
1: пичи та
2: покет тан цаг нэг кон лас нэг тан цаг мане ते कने लास्ट पची डुबते गतर दिन का पे पेमेंट निश्चित
1: कसा
2: तब से बीबी जी राम नाते हो जस्ट नो कि मी वाला से पे तांचे संगे पो ने पोते ने कोची छला सिचो ना तो मा जस्ट तल पोजि न तने मता माने तू जिम पोजि गुचे से मता लास मु डुब चुक से सी तने रुक यो तने याले
1: तो
2: कम मर्सन जो बता दिने बीबी जी राम नाम को तने तो जो जो तो तने पो ने पोते ने इन आजीविका मिशन जम जो पंगा तने आजीविका मिशन बोते ना नो लेकिन पता टाइम म्यूजिक तने ngata angamula tus kona kala ke sebe tipe las chan chun chun tu kona kala te to ta mal ko ma stanji chan chu chu sebe te ngata jese amal un so pa ni tu ko amal un sebe le guru vi las chu tu ya te na zona ta jingwa pa ngone ngata ton tok men kan ngata te call stories mun chol kazu su su te ngata bun la bori ya te ke ngata sebe tipe ngata yongor yong spelling ne te ngone ngata las chu ches mun ka te ne i anji vita mishin ngata ne na

0: मोबाइल मोनिटरिङ सिस्टम हिँड्नु हुन्छ गाउँ तिरङ्गा त लास्ट जोसेको हाजिर हिँड्नु जाने त्यहाँ मोबाइल
1: भाँच्नु
0: बेबी जी राम्रो युज चाहिँ त प्लानिङ हिँड्नुमा त्यहाँदेखि दक्षाङ जुन तालुमा चाहिँ दसैँले त्यहाँ हर ब्लक पञ्चायत गाउँमा त युथ युग दराज हिँड्नु त जुसियो
1: त्यसले
0: सर्जीको त्यहाँ को त्यहाँ हो पञ्चायत हुने त्यसले कहाँ त्यहाँदेखि त थोरै प्लानिङमा चाहिँ बोटहरू नङ्गा सर्जी लास्ट बोटहरू त्यहाँ त्यो मात्र त्यहाँदेखि आकाश त्यो त जिपिएस दक्षिण ग्लोबल पोजिसन सिस्टम हेर्नु पर्ला गाउँमा त लेटिच्युड लोङ्गिच्युडसँग रियल टाइम मोनिटरिङ हेर्नु पर्छ टाइम टाइमदेखि मोनिटर चाहिँ जस्तो अफिसर जिक्सु जिक्सु नै मोनिटर चाहिँ त्यहीसँग प्लानिङसँग चेस न त्यहाँदेखि त्यहाँदेखि चाहिँ जियो टेक्निङ जाने आउँछ नि अहिले तर लास्टको सेङ्सन छौँ त्यो टिम बनाएँ त्यहाँदेखि लास्ट सुरु चुन त्यहाँदेखि लास्ट सुरु चुएसँग नसै दिएको छौँ कारण त हर नाता पञ्चायत सिटी जिएस हुने लगाएको थियो भुवन जाने एप्स मोबाइल त्यही दिन त्यो त्यहाँदेखि नता त्यो त्यहाँदेखि झरेको छ त्यो त्यहाँदेखि त्यही बेला टिचर लोङ्गिच्युडसँग त्यहाँदेखि त्यहाँदेखि लास्टको सुरु सुन्थ्यो तिनीहरूले लास्ट डुली इन्जिस यहाँ जुन जिया यहाँ सुन्थ्यो नसकि आएको छैन लास्टको डुली मात्र त्यही जाने त्यहाँ जाएको लोकेसन दिएको लेफ्ट भने चाहिँ क्यामेरा फोन चाहिँ सँगसँग त्यही कारण त्यो भ्यू सेट चाहिँ लास्टको कान्तान त्यहाँ डुल्दो हो मेरो त्यहाँ जाएको डुल्दो हो मेरो उसको त्यहाँसँग त्यहाँ भ्यू छ त्यहाँदेखि मात्र सुताउ त्यहाँदेखि लास्टको सिङ्गुप त्यो तिनीहरू त्यहाँदेखि नसकि आएको छ यहाँ सँगसँग त्यहाँदेखि मैले ट्रान्सपेरेन्सी हेर्न त्यहाँ हेरेकै वेबसाइट हेर्नु प्लान चाहिँ प्लान त्यहाँ के सेन्सन टेक्निकल एसिस्टेन्ट एस्टिमेट एस्टिमेटको एप्रुभ जियो टेक इमर्जेन्सी नको त्यहाँदेखि दक्षा रङ त्यो चोज भन्छ अक्टोबर दो अक्टोबर ग्राम सभा ग्राम सभा प्लान चुजना विकसित ग्राम पञ्चायत प्लान सम्पसन त्यहाँ होइन ग्राम सभामा मि कहाँ युजी न लोचो के सम्झि मिमा के हो त्यो राम्रो चिज कङ्गाङ हुनु त्यहाँ बोर्ड त्यही प्लान बोर्ड छ प्लानको बोर्ड छैन त्यहाँदेखि तपाईँले यिनीहरूलाई जुन होला है खाएको चिज त्यहाँदेखि किलो युरी
1: नस्ट्रक्चर ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས་ཁས
2: Then Nata and Ladaza, legislature made Kangala, Tinsu Sospa made Kangula, then you get Chagat and Chasoshi, you know, Jupa, do Kazushi, Descolating in Asian,
0: Tosuza. Then by no,
2: Thank you.
3: Dasang isirangi spotlight tikrim sanazets tikrim pulkanin pin yangchan dolma ingaje akashwani leni chunjik tang in pitawach sod ushngadang petchaduk kasata filmeluric sanazet filmeluric tikrim nanga samasang skonla anand filmelu lata mangeshkarni sanazet lursumkan gulzar yang luyang srikan salil chaudhary